ये वंगती दिले वंगरेश ये खवाशीन जारोक्षियार करें बाहु ब्रा कुष्टन खुशकु दाइक बिरन नामुस शरफ रसन शंगाल नामुस پیش روژه جیان کردستان ای که جو خورتین مه ای لوانین کرد ای گلی کردستان